रघुमति वनः पुण्डरी काञ्चित दिव्य चञ्चरीकाय धवलाङ्गाय पिङ्गजटाजूटाय रविचन्द्रानलनेत्राय श्रीमते भगवते तुभ्यं मम